0: You are listening to Radio Amat Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप चाहते हैं कि आपका कारोबार एक नई बुलंदियों तक पहुंचे? क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-93-32-580।
3: द करक अनूर शो खा खल को द पारा द खुशाले खबर उस्तासो पाखपल खार करक के द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जोड़न बीमारी गुर्दो की कहानी त्रिख की कहानी बेओलादी बवासीर मैदी जख्म ब्लड प्रेशर लुगन लगे दिल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जोड़न बीमारी او د زنانو نارینو نور پټ او خکاره بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید ذاکر شاه باچا صاحب نه کولی شي. څوک چې ڈی ایچ ایم ایس، بی ایچ ایم ایس، آر ایچ ایم پی او نور سندونه ترلاسه کوونکی د پیښور مشهور هومیو فیزیشن دی. د نور معلوماتو لپاره په دې نمبر رابطه وکړئ: 0331-32-55-340. पता याद साथे पिशावर हेल्थ मेडिकल सेंटर मलिक सिंजीत मखामख सिविक प्लाजा जेल चौक खरग।

लिखेंगे प्रोफेसर आरजे न्यास अली मोमन जी। बिल्कुल जनाब प्रोग्राम तो लिखी कि सेहत और ख्वाहिश तक प्रोग्राम तासुता रोजाना पबुनिया सरा द सहर द नहनी मोबजो नवाला तरलस बजो पूरी लाइव और हिरास द हाई कॉस्मेटिक्स द कंपनी पर मरस तबानी उड़ान दिखेगी पर दग प्रोग्राम के मुंगस तासु द ख्वाहिश तू नवाले सरा खबर के उजी तासुमरा हम जमंगा और दुन के लिस्टनर दाम हाल पर करक बनो नवरंग लकी मरवत शुमाली जनूबी वजीरिस्तान टांक उड़िया खान की आवाज हो रही टूलुता हर कले पखेराले अस्तरी मुशीवाली। बिल्कुल जनाब चरिता सुगाड़ी चीदा का प्रोग्राम की मुंग सरा खबर यू कही जी जमा द स्टूडियो द लाइव कॉल नंबर दे 0315-693-594-7 बांधी तासु काल खोले छी बल नंबर दे 0336-88-85-097 बाने काल खोले छी। मेडिकल प्रोग्राम दे पदी प्रोग्राम की मुंगा दलाई पोजाइम द मेदी शरबत हवाले सर खबर कहू दो टेंशन डिप्रेशन द एंग्जाइटी द जिनको पास हवाले सर खबर कहू दो दिन अलावा यानी द वजूद की चिकम दर्दुन दी नुमंगा तासु द पारा द पेंजाइम गिले जुड़ी करी दी नुमंगा प पेंजाइम गोलो बाने खबर कहू जी द मख द पारा मंगा द मेडिकल वसूल बाने मेडिकेटेड फार्मूले की द हाई कॉस्मेटिक द कंपनी हाई गोल्ड ब्यूटी क्रीम तैयार करे दे और द दिन अलावा प जर्मन मेडिकेटेड फार्मूला के द स्क्रब वाला फेस वॉश मंग तैयार करे दे जी द विख्तू द पारा मंगा द हाई कॉस्मेटिक्स द कंपनी द खुशकई द पारा द केराटीन द कोपरी और द पुदीने वाला यख शैम्पू तैयार करे दे और द दिन अलावा जमंगा द हाई कॉस्मेटिक्स द कंपनी द केराटीन शैम्पू न अलावा मंगा द अंडे वाला शैम्पू तैयार करे दे जी पागे के प्रो विटामिन दे जी द दिन अलावा द विख्तू द पारा मंगा दा सी तेल तैयार करी दी ची पयो डबी की दनना दो बोतल दी जी यो द तेल बोतल ले यो सरा वर्कोटेबल बोतल ले जी द वर्कोटे चिकम बोतल ले दी तवेले की एडवांस जर्मन हियर बूस्टर द विख्तू द पारा मंगा दा सी दवाई तैयार करी दा ची दा वर्कोटे बोतल बा तासु पगट बोतल के अचवई मिक्स कवई में और द अगेन बाद बे तासु पखपलो विख्तू के लगवई नो द दे सरा जमा च सुमर खोयन दे मैं दे आवाजूरी सुमर मलगरी दी मशरान दी شراندی د دې سره باستاسو د ویختو مسلې ټول عمرې ختميږي کچرته کې تاسو د ډېری مودې نه د ډېرو کبنیانو شیمپو تیل استعمالوي نو تاسو مسله نه ختميږي اغه د کنډیشنرو سره تیار شوی شیمپو دی جی د کنډیشنرو سره چې کم دی اغه تیل تیار شوی جی یاد ولرې زمونږه د های کاسمیټک د کبنی چې کم تیل دی دا پورا یو علاج دی جی لکه مونږه د ویختو د پاره چې کم تیل تیار کړی دی نو تیل چې کم دی اغه ځان له طاقتوري سیز دی بیا د دې سره چې کم دا ورکوټي بوتل دے نو دا دا جرمنی دوئی دا او دا ورکوٹے چکم بوتل لے دا دے لاست گوتی عمرہ بوتل لے پدی کی دننا زیڑا دوئی دا دا دے یو یو ساس کے دومر طاقتور دے دومر طاقتور چی اگا تاسو سوچم دا دے نشے کولے زکر زتاسو توے ما چستاسو لکا دا کلونو کلونو دا سی دا مختلف و کمپنیانو شیمپو تیل استعمال ہوئی خوبیام ستاسو ویخت ورزی گی ویخت ملوئی گی نا یا ویخت زیب زیماتی گی نو دا زل تاسو دا ہائی کاسمیٹکس دا کمپنی ہر بل آئل ضرور استعمال کئی او دا دی سرا زمونگ شیمپو استعمال کئی بے گوری جی پسر کی خوشکی و خارخ دای وزان لمسالہ دا نو زکر زتاس دیما چی تاسو دا کیراتین شیمپو استعمال کئی دا خوشکی دا پارا او کچر تا کی سر کی خوشکی نوی نو بیا دا انڈی والا شیمپو استعمال کئی خو زمونگ دا ہائی کپنی چی کم تیل لی نو دا بو سر ضرور استعمال ہوئی دا دین علاوہ زمونگ دا کسٹمر لکی ڈرا ہم شروع شوی دا ما تاسو تویل دی چی زمونگ پا ہر یو کریم کی دننا کوپن موجود دے او زمونگ پا ہر یو تیلو کی ہم دننا کوپن موجود دے نو زمونگ دا کسٹمر لکی ڈرا کی چی کمی کوپن دی دا کوپن با تاسو پا کور کی دا زان سر سنبال کی دی جی کل چی زتا ستوی ما دا کوپن دا فلانی فلانی دکاندار سر جمع کئی نو اگا کوپن با بیا تاسو دا دکاندار سر جمع کوئی ٹھیک شو جی دا زمونگ دا کسٹمر لکی ڈرا دا پدی کی انعامات دا سی دی چی پدی کی ریڈیو با تاسو تا ملاوی گی ریڈیو سٹی لکہ یو ریڈیو نو ڈیر ریڈو آن دی بکی ٹھیک شو استریانی بدت ملاوی گی دنارینا زنانا اوریجنل کپڑی دا دین علاوہ کولر جگ گلاسونا ورسرا چکم دے ٹریسٹی یا دا دین علاوہ چکم دے مثال ورسرا یعنی پدی کی جسر یا دا دین علاوہ نخت انعامات و سرا دا ہائی کپنی مختلف سیزونا با تاسو تا ملاوی گی جی نو تاسو راروان اختر دے جی نو دا اختر نا مخ کی مخ کی تاسو ہم نن کنن نوی نو سبا ضرور دا ہائی کاسمیٹک دا کپنی ہائی گولڈ بیوٹی کریم زان لوالی پا ہر یو کریم کے کوپن موجود دے جی زبار بار دا خبر کوما چی تروسا پوری دا تاسو دا دمرا کیمیکل والا کریمان استعمال ول دا زلا تاسو دا ہائی کاسمیٹک دا کپنی دا ہائی گولڈ بیوٹی کریم کم چی مونگ پا جرمن میڈیکیٹڈ فارمولا کی تیار کرے دے تاسو دا کریم استعمال کی تاسو دا دی کریم ریزلٹو گو رہی چی آیا تاسو تا ریزلٹ راضی کا نرازی دویما خبر دادا چی ما

0: अच्छा दस चल के बुक ना होई छे एसएमएस से चापो देने छे ओ काल छे यो बल शामिल हम ठीक था सही जके छे काल मेरे काम शामिल करो एसएमएस खा शामिल अवल जी आडेर जरूरी भी 5 मिनट में नो रहो होस्टर शाह एमएस जी ने मैं 5 मिनट रोको था यो जहान मरना थैंक यू सो वेरी मच प्रोड्यूसर से यो जहान मरना थैंक यू सो वेरी मच तो से दुमरा दिमड और दुन को आगा कदर इज्जत का वाई जी 5 मिनट में मुझते रोकड़ा गुरु बुजी 5 मिनट के बकाल गुरु जी अस्सलाम वालेकुम जी जनाब अस्सलाम वालेकुम
1: वालेकुम सलाम
0: जी जनाब सो कर से खबर कई देखिम जी नजर जर खबर को 5 मिनट में कर्जा हो खस्ती शाह हम अगर के
1: बजन दुम रसा तो सर शो हाल जी दस का तो करवाड़ा विच उम्मीद देते छ ना और में चलो पुका सा ट्राई ट्राई पुका को ने मिला
0: छ हां ट्राई ट्राई बेस्ट गोरे दा हदे टॉपिक की साधो शा तो से बार बार ट्राई वर्क ला विनी मयो से के दले ना का ना हिम्मत मुने गोरे काल में मिला छ लोशा जी खुरा के टॉपिक में जर जर खबर हो का
1: جان بس دا پون چې ټاپک باندې به دا خبرې دي چې بس ناکامه بزن نه بلې چې څه شي غیر ادا دي چې څه وجه دا د ورځې زله ځا په دې کې ناکامه رول نه چار بس د فرزا خاص کړ کې نه شزینه او کې دا خبره وی چې انا نه ته دا سوچ ور جوړو چې دې خبره دې چار کې کنه ناکامه به دا چار تفریز دا بل چار دې ته لو خبرې ته لو
0: جی
1: هم دا چار نه دی به څنګه چې ناکامه چې څه ولا کې جوړ شي دا بیا نه خبره ده چې هغه هو کنه هو دا امر ما څه غوي
0: جی جی جی جی करने के लिए है बस ये आपका मुझ पर कर्ज है जी ओके जी हाय हाय तो जना बिल्कुल बीजेम ना हम सारा सर तो वन अवेल अच्छा वेली मुझे ठीक है लश्की और वैसा

जिसकी याद में हम परसों से रात को ना सोए तो दिन को सो गए है ना फराशिया क्यूट रोशनी खोरिया सीमा बो एमन एंड सब लिसनर को السلام اینڈ سپیشل سلام فور آر جے نازمان بے ایڈ سمیز اوکے زما خور خوشحال شکر درمن شیخ

0: ओके सी लेट सी फर्स्ट कलर ऑफ द शो पर 0963-5511-428 जी अस्सलाम वालेकुम।
1: वालेकुम सलाम रिजवान भाई, तरह के शिजड़ बराबर
0: माशाल्लाह जी। जनाब सु खबर है कवाई द कम से है ना
1: सैयद रहमान बेटानी
0: सैयद रहमान बेटा ने से प्रोग्राम से हर कले से डी में शिवी आयो
1: तेरा मेहरबानी खुशहाल दे वर्ड रिजवान भाई पेदर चला इतलो मौज के प्रोग्राम को लिंक करवा के कॉल और
0: हां ओके ने से और के गर्मी से पोजीशन छे दो خیدر افرید نظمان بھائی سم مچ جیسے گرمی نے ویسے رحمان گپ لگی ہوئی ادھر رشتے آتی سمندر پگوڑا پم کشپا تیرے لور والا ویرکوا کا نا نو باہر حال جی سڑی دے سمندر پکوڑا شپا تیرا والا خوب بس آخر کیر منڈا کڑی ہو خبر ہوا نہ خبر ہوا ہو رہا کہنا سید رحمان بھی چنے سے خبر مکمل ہوا ہو رہا کہنا سی بل سڑائی لوڑا سمندر پکوڑا شپا کے والا جی ٹول شپا تیرا کڑا کہنا نو بیچے روح نو بچا نے پشتنا کو ویسے رنگ دے شپا تیرا کڑا بچا سے لمبا تو ویچ دھولا سم میں آشوا سم سوڑا ہوں ویچ مخام گھر کے اور بلے دال دی مونا تقریباً ڈیر زیوت لرے وہ کہنا بچے سمندر بس علام مل سید رحمان بٹھانے سے سب روسرا شامل ہوئی پروگرام کی
1: نظمان بھائی
0: جی جی جی رضا پہ
1: ڈبہی دبار پہ چانکڑوں بے وپا تا چرا نوا خستا لا سنا جار جار ڈب دمینے نموا نخلوں